0: वठनी पवंदी माहिरे अमराज नक कन गलो पुराणो नज़लो निछो मथे जो सूर नज़र जी कमजोरी कन जो वण कन जो सूर घट ॿुधण में अचणु शुगर ब्लड प्रेशर दिल जा मर्ज़ फॉलिज खंघ टीबी मादे जी अल्सर मादे जी जलन दिली जो वधण जिगर जा मर्ज़ हेपेटाइटिस बी सी गुर्दे जी पथरी मसाने जी पथरी जो बग़ैर ऑपरेशन जे कामयाब इलाज कयो वञे थो गुर्दन जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे जी ख़ारिश फट फुरड़ियो ॿारनि में कद जो न वधण मर्दन ऐं औरतुनि में वज़न जो न वधण उन्हनि सभिनी बीमारियुनि जो कामयाब इलाज कयो वञे थो राब्ते लाइ 0301-2196-851
1: खूबसूरतीअ जो असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम हिन में मौजूद विटामिन ई बीड्स ऐं जदीद माइक्रो बीड्स फार्मूलो अव्हां जी स्किन खे बणाए निखरी ऐं चमकदार सिर्फ 2 ॾींहनि में डार्क स्पॉट्स खे करे ख़तम ऐं ॾींहुं कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर ॾींहं जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
2: السلام علیکم ادا
3: وعلیکم السلام ادا چھو پریشان آہیں
2: ادا نو دکان کھولیا تم پر ہلے ہی نہ تو چھا کجے
3: ادا دکان جی مشوری کرائی تھئی
2: نہ ادا
4: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نتھی چوی
2: مجھے دکان جی بیٹھ ہلندی
3: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
2: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا
4: آفیس جی میراپور ایف ایم 94 نزد گرلز ڈگری کالج حالانی روڈ میراپور
3: رابطے لائے حاکم علی جسکانی
5: 0301-399-2836
6: مہراپور کے ہو تو آواز بھی مہراپور کی ہے سنتے رہو جی ایف ایم 94

0: السلام علیکم ادا.
1: وعلیکم السلام ادا. چھو پریشان آئیں
0: ادا؟ نو دکان کھولیا تم پر ہلے ہی نہ تو چھا کجے
1: ادا؟ دکان جی مشوری کرائی تھئی
0: نہ ادا؟
2: یار اج کل شرن توڑے گوچھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو. مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی. کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی.
0: مجھے دکان جی بیٹھ ہلندی.
1: ہاں ادا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی.
0: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا.
2: آفیس جی میرا پر ایف ایم 94 نزد گرلز ڈگری کالج حالانی روڈ میرا پر.
1: رابطے لائے حاکم علی جس کانی
3: 03013992836.
4: محراب پور کے ہو تو آواز بھی محراب پور کی ہے. سنتے رہو جی ایف ایم 94.
5: کرتے ہوئے ہمارے ساتھ موجود ہیں فاروق عباسی. ہمیں اس وقت دیکھ رہے ہیں, تھینک یو سو مچ. بہت سارے ہارٹس مل رہے ہیں. تو آپ ہماری آئی ڈی فیس بک آئی ڈی ہے جناب اشفاق انیازی, اس کو فالو کیجئے اور ہمارے ساتھ آ جائیے. اللہ بخش اکرانی کہتے ہیں لو دس جناب. بالکل جناب, ہمیں بھی آپ سے بہت پیار ہے, آپ کو بھی ہم سے بہت پیار ہے. آپ ہمیں کال بھی کر سکتے ہیں جناب. ہمارا نمبر ہم آپ کے گوش گزار کر لیں, 03000113488 ہمارا نمبر ہے. تو آپ ہمیں اس نمبر پہ کال کر کے اپنی ڈیڈیکیشنز بھی دے سکتے ہیں. امتیاز علی لاشاری ہمارے ساتھ موجود ہیں. تو جناب آپ لوگ ہمارا ویٹ کر رہے ہیں, تو ہم بھی آپ کی کالز لینے کے لیے بالکل بیتاب ہیں. لیکن اس سے پہلے ہم آپ کو ایک بار پھر سے کہہ دیں کہ آج ماحولیات کا عالمی دن یعنی کہ ورلڈ انوائرمنٹ ڈے منایا جا رہا ہے. اس حوالے سے مختلف سیمینارز ہوتے ہیں, مختلف آگاہی واکز ہوتی ہیں, مختلف جناب جو ہے اویئرنیس پروگرامز جو ہیں وہ منعقد کیے جاتے ہیں تاکہ تمام لوگوں کو یہ اویئر کیا جائے کہ ماحول کو سرسبز خوبصورت اور صحت مند بنانے کے لیے کیا کیا چیزیں درکار ہیں, کیا کیا نئی سوچ ہمیں درکار ہے اور کس قسم کی جناب ہمیں اسٹیپ لینے پڑیں گے تاکہ ہمارا ملک, ہمارا علاقہ, ہمارا محلہ اور ہماری دنیا بہت زیادہ خوبصورت ہو جائے. تو جناب دنیا کو, ملک کو, محلے کو, علاقے کو خوبصورت بنانے کے لیے ہم سب کو اپنا اپنا کردار ادا کرنا ہوگا. تو اپنا اپنا کردار ادا کرتے رہیے. اشفاق نیازی کے ساتھ رہیے جی ایف ایم 88 نیٹ ورک پر. ہم سبھی ساتھ ساتھ ہیں اور میری آئی ڈی پہ ہم لائیو بھی ہیں جناب. آپ ہمیں لائیو میری آئی ڈی کے نیچے بھی کمنٹس کر سکتے ہیں, جی ایف ایم 88 ٹیون کر سکتے ہیں تاکہ آپ جناب ہم سے بہت ساری معلومات لیتے رہیں اور ہم آپ کے ساتھ کی بدولت آپ کا پیار بہت زیادہ پاتے رہیں. کیونکہ ہمیں آپ کا ساتھ اور ہمیں آپ کا پیار بہت زیادہ تعداد میں چاہیے, اتنا سارا پیار آپ کا چاہیے تاکہ آپ ہمیں بھول نہ پائیں اور ہم آپ کو بھول نہ پائیں. تو جناب آپ ہمارا نمبر ایک بار پھر سے نوٹ ڈاؤن کیجیے, 03000113488. اور یوں آپ کا ہمارا ساتھ 7 بجے تک رہے گا. امتیاز علی آئی بی لاشاری کہتے ہیں اشفاق بھائی کیسے ہو, ساگر کیسا ہے؟ ساگر بہت اچھا ہے, ساگر بہت ہے بنے ماشاء اللہ. اور ساگر کا ماشاء اللہ تیسرا بیٹا ہے جناب, اس کو بہت بہت مبارک ہو جناب. اور آپ سب کی طرف سے, ہماری ٹیم کی طرف سے بھی اس کو بہت بہت مبارک ہو. دین میں بھی بہت ٹھیک ہوں, آپ مجھے دیکھ ہی رہے ہیں لائیو. عرفان صدیقی از واچنگ. عرفان صدیقی کہتے ہیں السلام علیکم. وعلیکم السلام میرے پیارے سے بھائی عرفان بھائی, آپ کیسے ہیں؟ ہم لیتے ہیں شو کی ایک اور کال, یعنی کہ شو کی پہلی پہلی کال, اور دیکھتے ہیں لائن پر ہمارے ساتھ کون آنے والے ہیں. السلام علیکم.
6: وعلیکم السلام.
5: کیردا سا سبنی سا گڈ
6: پرکاش کا ہم جی.
5: سوری ادا تاں جی آواز ڈسٹرب تھی, تاں جو نالو چاہے
6: محمد علی جروار.
5: اچھا محمد علی بھاگ, کیڑا حال چال تب؟
6: محمد علی جروار.
5: اچھا اوکے, محمد علی تو نالو اتھو نا,
6: محمد عزیز.
5: اوکے سوری یار, مکھے الائے ما پورو تھی ویو, الائے کراڑو تھی ویو, چلا مکھے آواز نہیں پی اچھی. اینی وے محمد عزیز بھا, کیڑا حال چال تب؟ کیڑا
6: محمد دایو
5: ٹھیک ٹھاک
6: پروگرام ہن
5: ہرک عزیز. عزیز بھا خوش آیو
6: ہیلو گڈ محمد دایو,
5: صفا مزے میں تاں کے اساں جو پروگرام کی لگندو آ
6: پروگرام سٹو لگندو ہن اتے بار کنا.
5: اچھا ماشاءاللہ, یہ بتایا تو تمام ماحول کے صاف ائیں سترو کرن لائے ائیں زبردست کرن لائے پانچ علاقے میں ون جے کاے پوکھن
6: جی جی اگاں ونان
5: ماشاءاللہ. تو نے جی حفاظت وفاظت کندا آیو یا بس یہ چھڑے دینا تب
6: حفاظت کرنا ہے پارٹی میں
5: گڈ چھوتا اگر اسا ونن جی حفاظت کندا سے تے اسا جو ماحول تھدو تیندو خوبصورت تیندو
6: جی جی.
5: اچھا عزیز بھائی یہ بتایا گانو کیڑو بدن چاہو تھا फौजिया सुमरो जो केड़ो केड़ो गानो फौजिया सुमरो जो
6: जेके हो जा रे मतोले पखिया
5: जे कोई बुधाया
6: ना जेके हो जा रे मतोले पखिया
5: अच्छा जेते हो जा रे होया पखी
6: जी
5: ओके के जे नाले था करना चाहयो
6: काली क्लासियारिया आंटी सुनतिया यार उन बोलंगिया
5: ओके ओके मुझे भा प्यारा भा थैंक यू सो मच पांजो खास ख्याल रखो अजीज भा के कॉल कई है मुख्य आवाज जी है प्रॉपर नी अचे इन लाइ हेडफोन थोड़ा तो जी मुख्य आवाज प्रॉपर तरीके से अची वने और जनाब हम लेते हैं शो की एक और कॉल देखते हैं हमारे साथ लाइन पर कौन आ चुके हैं अस्सलाम वालेकुम वालेकुम अस्सलाम मौला अली मदद कैड़ा हाल चाल है सभी गड
6: सावल
5: पे माहौल के साफ सुथरो करो है अगर अस माहौल में माहौल के साफ सुथरो करने में किरदार अदा न कंदे तो यो सुठी गाल है तो हमेशा तुम गोठ के इलाके के साफ सुथरो खूबसूरत रखो तो जी ताजी तारीफ थे जी जी
6: अब्दुल्ला भंगवार साईं माता बोली शाह
5: सही
6: अब्दुल खान पंजरावो और पंजाब बोले खान पुत्र दादा और मोदी जिले में सही
5: अच्छा गुड
6: और जगह पे साईं सदन के मेरी तरफ कौन सलाम वाला कौन सदन के मेरी तरफ
5: वालेकुम अस्सलाम मुझे प्यारा भापा जो खास ख्याल रख जो थैंक यू सो मच थैंक यू जी जनाब हमारे साथ बहुत प्यारे से कॉलर और अब हमारे साथ फेसबुक के थ्रू हैं फकीर मोहम्मद यूनुस जतोई कहते हैं अस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकातुहु वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहु प्रिंस महर हमारे साथ मौजूद हैं हमारे बहुत ही प्यारे से हैंडसम से खूबसूरत से टैलेंटेड से दोस्त और प्रिंस भाई आपका बहुत शुक्रिया कि आप हमें देख रहे हैं और इरफान भाई कहते हैं अशफाक भाई जी जी भाई और फकीर मोहम्मद यूनुस कहते हैं मोहब्बत मोहब्बत करते हैं लोग मोहब्बत की कदर नहीं जानते हम चिल्लाकर कहते हैं बेवफा है जमाना मगर कुछ लोग मानते ही नहीं है क्या बात है मोहम्मद यूनुस जतोई साहब आप खुद समझ जाएं कि जमाना बेवफा है किसी को बताने की जरूरत ही क्या है और बरकत खोसा हमारे साथ हैं जैको आबाद से बरकत अली खोसा साहब थैंक यू सो मच खिजर हयात बानी हमारे साथ हैं ओवरसीज पाकिस्तानी हैं हमें देख रहे हैं पता नहीं किस कंट्री से आई थिंक सऊदीया से हमें देख रहे हैं थैंक यू सो मच खिजर हयात बानी साहब आपका बहुत शुक्रिया अश प्रिंस महर साहब कहते हैं अशफाक खान जिंदाबाद थैंक यू सो मच मेरा प्रिंस भाई जिंदाबाद और जनाब कहते हैं हमेशा जीते रहो मुस्कुराते रहो डियर सेम टू यू मेरे प्यारे से भाई प्रिंस मार भाई आप भी हमेशा जीते रहें हंसते मुस्कुराते रहें खुशियों में खेलते रहें रशीद हुसैन हमारे साथ हैं इसके साथ और लेते हैं शो की एक और कॉल अस्सलाम वालेकुम राशिद हुसैन हमारे साथ हैं सॉरी अस्सलाम वालेकुम अरे बाबा कॉल ही कट जी भाई व्हाट ऑन द शो जी बी कॉल अस्सलाम वालेकुम जी अदा खेर सा सबनी सा गड कुर्बान फुलपोटो साहब शहीद शरखाओ अच्छा ठेड़ी शहर का ओके ओके कुर्बान साहब क्या हाल चाल अव माशाल्लाह कहना आया कुर्बान अच्छा तो क्या हले तो तुम कमकार अच्छा गुडा गुडा यार तक असो प्रोग्राम क्या लगन भला गर्मा गर्मी क्या हले थी तुझे गोठ में
6: शुक्र है गर्मा गर्मी घटी
5: अच्छा माशाल्लाह बहराड़ी में एतरी न हूँगी गर्मी भला पर अज इतने भी थोड़ो घणो अमन आ पर हवा भी हले थी थोड़ो आसमान ते गर्द आलूद मतलब गर्द आलूद भी है ना इन लाइ अच्छा कुर्बान भाई फौज या सुमरो जो गानो तो हलाया कैसे नाले था करना चाहो
6: साईं यो तां जे नाले
5: जी जी
6: जेकी संगत बुधेरी सबनी
5: जे जेकी संगत बुधेरी सबनी जे नाले
6: ठीक
5: ठीक आहे आज़ाद, ठीक आहे महिरबानी, तव्हां पंहिंजो ख़ासि ख़्यालु रखिजो। क़ुर्बान भाउ हमेशह खिलंदा मुस्कुरांदा रहो ऐं असांखे ॾिसंदा रहो ऐं ॿुधंदा रहो। जी जनाब, वठूं था शो जी हिकिड़ी ॿी कॉल, चऊं था पंहिंजे कॉलर खे अस्सलाम अलैकुम। हलो जी जनाब, मूंखे आवाज़ त नथी अचे पर हाणे छा कयां, हाणे वठूं था शो जी ॿी कॉल। मुंहिंजो लाइफ बि थोरो डिस्टर्ब थी वियो आहे, पर कोई ॻाल्हि नाहे। अस्सलाम वालेकुम।
3: वालेकुम अस्सलाम।
5: केर तव्हां सां सभिनी सां गॾु?
3: अशोक भाउ ज़वार मोहम्मद बकर चंबाणी नारो आर्टिस्ट।
5: ज़वार भाउ, कहिड़ा हाल चाल आहिनि? ठीकु ठाक आहियो? मूंखे वरी तकड़ आहे न, मां चवां थो त जीअं तव्हांजी कॉल न ड्रॉप थी वञे। ॿियो ठीकु ठाक ज़वार भाउ? सफ़ा मज़े में अलहमदुलिल्लाह। कमु कार कीअं थो हले तव्हांजो? सफ़ा सही पियो हले। इहो ॿुधायो, नारे ते गर्मी केतिरी
3: आहे?
5: अच्छा, इलाही गर्मी आहे। जी जी जी जी, सही सही। हा एग्ज़ैक्टली। इहो ॿुधायो त फौजी सूर जो गानो कंहिंजे नाले ते करणु चाहियो? जी जी, ठीक है ठीक है। वालेकुम सलाम सभी के, थैंक यू ज़वार भा। राशिद हुसैन कहते हैं लव यू जाना, थैंक यू सो मच। प्रिंस महर कहते हैं अशफाक भाई आज आप हमें कोई भी सॉन्ग डेडिकेट करें अपनी पसंद का। ओके मेरे प्रिंस प्यारे से भाई, जरूर। मोहम्मद फकीर यूनिस जतोई कहते हैं आओ चले वहां जहां मोहब्बत की सल्तनत हो, यहां महफिलें तो सजी हैं मगर उन महफिल में कोई राहत नहीं होती है, बाय जमाना। क्या बात है फकीर मोहम्मद यूनिस साहब। इरफान मंगी इज वॉचिंग, जावेद अफजल इज वॉचिंग, जावेद अफजल तैयबी। और लेते हैं शो की एक और कॉल। अस्सलाम वालेकुम। ओए होए होए होए, कॉल अटेंड करते ही ड्रॉप हो गई, पर कोई बात नहीं है जनाब, हम लेते हैं शो की एक और कॉल, रैंडम कॉल। अस्सलाम वालेकुम।
7: वालेकुम सलाम साईं, पेरन दे त क़िबला साहब।
5: साईं दिलियन में जाए तांजी, नालो छा बुधायो तां पांजो?
7: बस सदा सुञाणो अमीर बख्श मंगणार, जिलो गोठ मिसरी गोठ मां।
5: अमीर बख्श मंगणार, प्यारा भाउ असां सभिनी सां गॾु आहिनि मिसरी गोठ खां, मिसरी जहिड़ा भाउ, कहिड़ा हाल चाल अथव? फर्स्ट क्लास, सभु मौजनि में आहिनि। तव्हां भाउरनि जी दुआऊं सां सभिनी सां गॾु आहिनि। इहो ॿुधायो त कमु कार तव्हांजो कीअं थो हले?
7: अलाह जो शुक्र आहे, बजे खे पाणी ॾिनो पियो, मां चयो काल भाजी मिलाऊं, टाइम मिले बि कोन।
5: हा वाकई वाकई सुठो कयो, त हाणे ई कॉल मिलाई आहे, वरी लाइन इलाही बिज़ी थी वेंदी आहे।
7: ॿियो
5: अलहमदुल्ला मुंहिंजा प्यारा भाउ। इहो ॿुधायो, फौजिया सुमरो थो हलायां, कंहिंजे नाले सां करणु चाहियो?
7: पहुचाए छॾियां थो। हा दोस्त, आला दादा मार मोहम्मद जी मार पठण खन पटकेर यादगार शातन जो प्रोग्राम हुजे पियो।
5: जी जी
7: ओके
5: ओके मुझा प्यारा okay. बात, थैंक यू सो मच। हमारे साथ बहुत प्यारे से भाई मिस्री गोट से कुर्बान भाई दे आए थे। तो लेते हैं जनाब अब एक अदर सॉन्ग ब्रेक, आप हमारे साथ रहिएगा। और जनाब ये सॉन्ग डेडिकेट करते हैं हम प्रिंस मार भाई को, फौजिया सुमरो का बहुत प्यारा सा गाना है जनाब, और इस गाने को आप सुनिएगा, सुनते रहिएगा GFM 88 नेटवर्क से। आपका अपना शो है जनाब, आई लव यू ऑल विद अशफाक नियाज़ी।

0: जेकी हर अरब खमीस जुमे छंछर आचर्द ऐं सूमर ते सुबुह ॾहें खां शाम पंजे वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। असांजो लाइव कॉल जो नंबर 0301-2196-8151 0301-2196-8151 अॼु को प्रोग्राम में असां जेको सहकारी आहे उहो आहे अहसन अली सियाल जेको असांजो ऑपरेटर आहे ऐं उनजी इहा मोहबत आहे। डॉक्टर साहिब जी बि ख़ासि महिरबानी आहे जो पंहिंजो क़ीमती वक़्तु कढी करे असांजे स्टूडियो में डॉक्टर साहिबु ईंदा आहिनि ऐं असांजे स्टूडियो में आया आहिनि। डॉक्टर साहिब जो जेको अॼु जेको मौज़ू आहे फैटी लिवर जे हवाले सां, डॉक्टर साहिब फैटी लिवर माना जेको सिंधी में असांखे थोरो सम्झाइजो, जो असांजा बहराड़ी जा जेके माण्हू आहिनि कॾहिं कॾहिं लिवर लफ़्ज़ न आहिनि सम्झंदा, जीअं जीरो असीं उनखे सिंधी में चऊं, फैटी मिसाल में जीअं उनखे नस न आहिनि सम्झंदा, त फैटी जो मतिलबु छा आहे इन ई मौज़ू जे हवाले सां। पर इन खां पहिरियां हिकिड़ी काल असां प्रोग्राम में शामिलु कंदासीं, बाद में इन मौज़ू खे कंटिन्यू ऐं रखंदासीं, जारी रखंदासीं। हे कॉलर लाइन ते मौजूदु आहे, अस्सलाम वालेकुम।
1: वालेकुम सलाम
0: साईं, मुंहिंजा केरु साहिबु ॻाल्हाए पियो? ज़फ़राबाद वारा या इन पासे वारा थी सघनि था। मुंहिंजा भाउ छा पुछंदो डॉक्टर साहिब खां? अठ साल उमिरि आहे, वक़्त खां पहिरियां वार अछा थी विया माना नंढड़े, न को पंहिंजो बचपन ॾिठो, न को जवानी ॾिठी, ईअं ई जेको आहे पोड़ो। हाणे इनखे कीअं बचाईंदोसीं इहो ॿुधायो, मसालो छा आहे? मसालो बि पुछोसि ऐं हल बि पुछोसि, पर इहो वरी मां तव्हांखे इहो अॻु में ॿुधाए थो छॾियां, इन जो हल डॉक्टर साहिब वटि मौजूदु आहे, जो मां हाणे हाणे अनाउंस करे वियो आहियां, त जंहिंजा वक़्त खां पहिरियां वार अछा थियनि था उन जो इलाज डॉक्टर साहिब वटि मौजूदु आहे। ॿुधो एफ एम ॿुधो, डॉक्टर साहिबु तव्हांखे ॿुधाईंदो या हाणे हिते जो हिते ॿुधी सघो था। जी डॉक्टर साहिबु,
2: हा जी साईं, बिल्कुलु दवा मुंहिंजी मौजूदु हूंदी आहे। असल में काज़ ऑफ रीज़न जेकॾहिं असां वञूं त उहो इहो हूंदो आहे त हिकु त हेरिडिटी में इहो हूंदो आहे, जंहिंजे अबनि अबे खे या वालदेन खे इहो मसइलो हूंदो आहे त औलाद में इहो ट्रांसफर थी वेंदो आहे, या कुझु जेको आहे सो एलर्जी जो मसइलो हूंदो आहे, नज़ला ज़ुकाम जे करे बि जेको आहे सो पुराणो नज़लो ज़ुकाम रहंदो आहे उन जे करे बि, या दिमाग़ी कमज़ोरी थी वेंदी आहे उन जे करे बि, ऐं कुझु बीमारियूं हूंदियूं आहिनि उन्हनि जे जेको आहे सो साइड इफेक्ट्स जे करे, कुझु दवाउनि जे साइड इफेक्ट्स जे करे, कुझु माहौल जे करे। लेकिन उहो जॾहिं छो जो मां असां होम्योपैथिक जी इलाज जी वज़ाहत कयूं त उन में इहो हूंदो आहे त असां मरीज़ खे ॾिसी ऐं दवा ॾींदा आहियूं, मर्ज़ खे ॾिसी, मरीज़ जॾहिं साम्हूं ईंदो आहे उनजो जॾहिं डाइग्नोस कंदा आहियूं त पोइ जेको आहे सो उन जे तहत ई पहुची ऐं उनखे दवा ॾींदा आहियूं। सो इन जे करे अदे खे इहो ई मशवरो ॾींदासीं त नंढे खे पहिरीं फुर्सत साम्हूं ॾेखारे छॾे त उन जे हिसाब सां असां वटि उन जी दवा पीअण जी हूंदी आहे, ऑयल हूंदा आहिनि, मसाज जा शैम्पू हूंदा आहिनि, उहो उनखे ॾींदासीं, इनशा ताला बिल्कुलु ठीकु थी वेंदो।
0: प्रोग्राम से अॼु जी ॻाल्हि, हिकु ॿियो कॉलर लाइन ते मौजूदु आहे, कॉल जी तरफ़ ईंदासीं। अस्सलाम वालेकुम, कॉल डॉक्टर साहिबु ड्रॉप थी वई आहे, प्रोग्राम आहे सिहत जी ॻाल्हि 0301-2196-8151 हिकु ॿियो कॉलर लाइन ते मौजूदु। अस्सलाम वालेकुम साईं, रेडियो सेट खे बंदि कयो, मुंहिंजा मिठा मुंहिंजा सजण साईं, रेडियो सेट खे बंदि कयो। वालेकुम अस्सलाम, रेडियो सेट खां बंदि परे थी वञो, बंदि कयो न त कॉल ड्रॉप थी वेंदी मुंहिंजा भाउ। साल थी वेंदो, कद वधी वेंदो, हलियो अचे डॉक्टर साहिब वटि। जर्मन होम्योपैथिक क्लिनिक वधण पोटा पेट्रोल पंप जे बिल्कुलु साम्हूं मेहरापुर शहर में डॉक्टर साहिब मशहूर आहे, पूरी सिंध जो मशहूर डॉक्टर
1: आहे।
0: ठीकु आहे भाउ, वधीक एफ एम ॿुधो, डॉक्टर साहिब तव्हांखे ॿुधाईंदो, बाक़ी जेको आहे रूबरू ॾेखारे वञनि, इलाज मौजूदु आहे डॉक्टर साहिब वटि अलहमदुल्ला। बिल्कुलु हलिया अचो, बिल्कुलु हलिया अचो।
2: जंहिंसां बिल्कुलु हार्मोनल इनबैलेंस जे करे जेको आहे सो इहो प्रॉब्लम थींदो आहे, हीअ एज आहे हुनजी, जेकॾहिं उहो दवा वठी वेंदो त उनखे टिनि चइनि महिननि जे कोर्स दौरान हुनखे काफ़ी फ़र्क़ु पइजी वेंदो, सो रूबरू ॾेखारे वञे त उहो वधीक बहितरु आहे।
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि जी मेहरापुर एफ एम 94 जो आवाज़ तव्हांजे समाज में पहुचे पियो। हीअ कॉलर लाइन ते मौजूदु आहे, अस्सलाम वालेकुम। जी मुंहिंजा साईं, केरु साहिबु ॻाल्हाए पियो? जी छा पुछंदा डॉक्टर साहिब खां?
1: मथे में सूर जो पए सुबुह जो उथंदे
0: सुबुह जो मथे में सूर थो पए, अधु मथे में सूर, सॼे मथे में सूर, अधु मथे में सूर सॼे पासे ॾांहुं, खॿे पासे ॾांहुं, अच्छा एफ एम ॿुधो डॉक्टर साहिबु तव्हांखे ॿुधाईंदो। जी डॉक्टर साहिबु,
2: अजी साईं बिल्कुलु इहो बि जेको आहे सो खोड़ सारा हुन जा असबाब थी सघनि था, ऐं माइग्रेन पेन थी सघे थो। इन खां अलावा अदे खे बि इहो ई मशवरो ॾींदासीं, रूबरू अची ऐं ॾेखारे वेंदा त पोइ दवा ॾींदासीं। अलाह कंदो बहितर फ़ाइदो पइजी वेंदो।
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि जी, मेरापुर एफ एम 94 जो आवाज़ तव्हांजी समातुनि में पहुचे पियो। डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं इस्पताल नवाब शाह असांजे स्टूडियो में मौजूदु, जेकी लाइव कॉल ज़रिए अव्हांखे टिप्स ॿुधाए रहिया आहिनि, मालूमात ॾेई रहिया आहिनि। डॉक्टर साहिबु, हर अरबा, ख़मीस, जुमे, छंछर, आचर ऐं सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधणपुटरा पेट्रोल पंप कोटड़ी कबीर रोड मेरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। 0301-2196-851 असांजो लाइव कॉल जो नंबर ऐं डॉक्टर साहिब जो नंबर बि साॻियो ई आहे। अमां कंहिं बि वक़्तु डॉक्टर साहिब सां राबितो करे सघो था। हलूं था कॉल जी तरफ़। हिकु कॉलर लाइन ते मौजूदु आहे। अस्सलामु अलैकुम। दुआऊं अलहमदुल्ला। केरु साहिबु ॻाल्हाए पियो मुंहिंजा साईं? जलवाणी साहिबु ठीकु आहियो? छा पुछंदो डॉक्टर साहिब खां? तव्हांखे हिकु न ॿिए ॾींहुं बुखार थो अचे, पर तव्हांखे हुन में जोड़नि में, हॾनि में बुखार रहे ई रहे थो, तव्हांखे साणाई बि रहे ई रहे थी। बिल्कुलु ईअं ई रहंदो हूंदो। तव्हांजा ख़ासि तौर ते राति जे टाइम में पेर सड़ंदा हूंदा। बिल्कुलु, बसि तव्हांजी बीमारी खे सम्झी वियासीं, ॿुधाइण सां ई सम्झी वियासीं त तव्हां सां छा मसइलो आहे। तव्हां डॉक्टर साहिब खे रूबरू ॾेखारे वञो त तव्हांजो इलाज इहो मौजूदु आहे। डॉक्टर साहिबु इलाज कंदो, अलहमदुल्ला अलाह साईं जे हुकुम सां सिहत याब थी वेंदो। ॾाढो दुआऊं ॾींदो तव्हां डॉक्टर साहिब खे। वधीक एफ एम ॿुधो डॉक्टर साहिबु तव्हांखे ॿुधाईंदो। उमिरि घणी आहे मुंहिंजे भाउ जी? माशाल्लाह यंग आहियो, नौजवान आहियो। तव्हांखे हाणे सां इहे बीमारियूं वठनि थियूं, हाणे खां इलाज करायो, हिनखे वक़फ़ो न ॾियोसि बाबा। ॿुधो एफ एम ॿुधो डॉक्टर साहिबु तव्हांखे ॿुधाईंदो।
2: जी साईं बिल्कुलु, जॾहिं बीमारी कुझु टाइम अर्सो हलंदी आहे त पोइ उहा कुझु वधीक टाइम खाईंदी आहे। इन जे करे इन अदे खे बि बहितर इहे चवंदासीं त उमिरि नंढी आहे ऐं रूबरू ॾेखारे ट्रीटमेंट वठंदा त उहा वधीक बहितर रहंदी।
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि जी, मेरापुर एफ एम 94 जो आवाज़ तव्हांजे समातुनि ते पहुचे पियो। सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं इस्पताल नवाब शाह, डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु असांजे स्टूडियो में मौजूदु। डॉक्टर साहिबु, हर अरबा, ख़मीस, जुमे, छंछर, आचर ऐं सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधणपुटरा पेट्रोल पंप कोटड़ी कबीर रोड मेरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। डॉक्टर साहिबु, हर जुमे छंछर ऐं आचर ते बग़ैर फीस, यानी हुनजी चेकअप फीस बिल्कुलु फ्री हूंदी आहे। हिकु कॉलर लाइन ते मौजूदु आहे। कॉल जी तरफ़ ईंदासीं। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम, मुंहिंजा साईं ॻाल्हायो। हैलो, मुंहिंजा साईं आवाज़ु अचे पियो? मुंहिंजा मिठा केरु साहिबु ॻाल्हाए पियो? जी हुकुम कयो भाउ, छा पुछंदा डॉक्टर साहिबु खां? जी मुंहिंजो भाउ, मादे जो मसलो आहे माना? हा,
1: चेल में सूर थो रहे।
0: अच्छा, चेल में सूर थो रहे। उमिरि घणी
1: आहे?
0: ॿुधो एफ एम ॿुधो डॉक्टर साहिबु तव्हांखे ॿुधाईंदो। जी सर,
2: जी साईं बिल्कुलु, देखे बि चवंदासीं त रूबरू ॾेखारे त वधीक बहितर आहे। फ़िलहालु हू अछा तिर, गुड़ जी मिठाई ऐं भुगड़ा जेको आहे सो हमज़ वज़न सफ़ूफ़ करे चमची सुबुह शाम खाए ऐं खीर जो इस्तेमालु ज़रूरु करे, इनशा ताला काफ़ी अफ़ाक़ो अची वेंदो, वरना रूबरू ॾेखारे वञनि।
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि जी, मेरापुर एफ एम 94 जो आवाज़ तव्हांजे समातुनि ते पहुचे पियो। डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु सिंध जो मशहूरु मारूफ़ डॉक्टर असांजे स्टूडियो में मौजूदु। डॉक्टर साहिबु, मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि। दम, सहिको, एलर्जी, चमड़ी जूं बीमारियूं, नक जी हॾी वधियल हुजे, गले जो गुदूद वधियल हुजे, गुर्दे ऐं मसाने जी पथरी हुजे, यानी बुकिंग जी पथरी हुजे, इन खां अलावा गाल ब्लेडर पिते जी पथरी हुजे, उन जो बग़ैर ऑपरेशन जे डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि। कंहिंखे बि पथरी हुजे, डॉक्टर साहिबु वटि अचे, इलाजु कराए, अलाह ताला जे हुकुम सां इनशाला डॉक्टर साहिबु इलाजु कंदो। शिफ़ा ॾियण वारी ज़ात अलाह साईं जी आहे। पथरी निकिरी वेंदी भली खणी पिते जी पथरी हुजे, उन्हनि खे ऑपरेशन कराइण जी ज़रूरत नाहे। कॉल जी तरफ़ ईंदासीं। कॉलर लाइन ते मौजूदु आहे। अस्सलाम वालेकुम।
1: وعلیکم السلام
0: جی منجا سائیں کیر صاحب گلائے پیو
1: آواز راجپور تو گلایا غلام عباس بصیرے کو
0: خوش آمدید چوندا بصیرے جے غلام عباس راجپور صاحب کے چا پچھندو راجپور صاحب اساں جے ڈاکٹر صاحب کان
1: ازا پیر مدا ڈاڈو سڑن دا با جی دا ونن ہاں مٹھ میں اچ دو ونے
0: ہاں مٹھ میں اچ دو ونے ٹیسٹ بیسٹ کرایو ون رپورٹ کرایو ون ہاں کیڑی رپورٹ کرایو چا تھا چون ڈاکٹر پٹا پٹ کچھ بھی نتھا دسے نا بھلا مادے جیرے جو مسئلہ ہوں کھان پیان تھی وڑھ کون ہوں ایترو کھان پیان بھی تاکہ نت وے وی رو سندن میں سور بھی رو ہوں ہاں رہے تو سور تا ڈاکٹر صاحب کے روبرو ڈکھارے ونو تو بہتر ہے تاجا یہ جی پیر سڑن تھا یہ سب ختم تھی ویسا ان شاء اللہ علاج جی لاگی تو کرائی مسلسل تو ٹھیک تھی ویسے اللہ کے حکم سے علاج ڈاکٹر کرو شفا دین والی ذات اللہ سائن جی ایف ایم بدھو ڈاکٹر صاحب آپ کے بدائی جی سر
2: جی سی بالکل لیور پرابلم معدے کے پرابلم کے کرے یہ مسائل ہاتھ پیر سڑن کے حوالے سے بھی تو ایک تو سونف جیرو ادھ چمچی رات جو پانی میں پسائے رکھن صبح جو نیرانے ان کے کاڑے چھانے وہ پانی پین ان شاء اللہ تعالیٰ ان سے کافی افاقو اچھی ویسے ہاتھن پیر سڑن کے حوالے سے بھی ہوں بھی طبیعت میں لیکن مکمل ان کی ٹریٹمنٹ جی ہے علاج ذریعے جی دواؤں ذریعے تھی وہ ان کی جان چھڑی کافی فائدہ پیجی وی گاڑھو مرچ چائے جو استعمال بالکل گھٹ کر چاور بند کر ان شاء اللہ تعالیٰ کافی افاق پہنچ
0: رمحس سے اچھی گال جی میرا پر ایف ایم 94 جو آواز سوان جی سماعت انہیں پہنچے پیو سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ ڈاکٹر منظور حسین میمن صاحب اسان جی اسٹوڈیو میں موجود 0301-2196-851 لائیو کال جو نمبر آئیں ڈاکٹر صاحب جو نمبر ہے 0301-2196-851 تمہاں کئی بھی وقت ڈاکٹر صاحب سے رابطہ کرے سکو تھا ڈاکٹر صاحب مختلف بیماریوں جو ماہر ڈاکٹر ہے ہر اربع خمیس جمعے چھنچھر آچر آئیں سومر تے صبح 10 to 5 تائیں ڈاکٹر صاحب مریضن جو علاج کرنا ہے ہر اربع خمیس جمعے چھنچھر آچر آئیں سومر تے صبح 10 to 5 تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبھی روڈ مہراپور میں مریضن جو علاج کرنا ہے 0301-2196-851 ایک کالر لائن تے موجود ہے کال جی طرح ویندا سیں السلام علیکم جی منجا سائیں کیر صاحب گلائے پیو جی مجھے سائیں عبدالحق صاحب کیا طبیعت چھا پوچھندو مجھے بھا ڈاکٹر صاحب کا
1: گوڈن کھو ہیٹ جنگن میں سور آڈو
0: گوڈن کھو ہیٹ جنگن میں سور آئے ڈاڈو پنن میں سور آئے یا پنن
1: میں متھو ہڈے میں پنن میں جاڈے سور ہوئے ڈاڈو سور ہوئے
0: اچھا بھی ہوتا تو اتھی کون دادو گھنی ہو میرا پنجھٹ سال ہے ماشاءاللہ ینگ نوجوان آئے پنجھٹ سال دی گھنی عمر تھوڑی آئے یا کیا سائیں پنجھٹ سال ڈاکٹر صاحب کا علاج کرایو ان شاء اللہ اللہ سنی ذات شفا دین واری تیار تھی ویندو
1: پچھی جو کو
0: دس بھی تاں کے دیوں تھا پر ان جو علاج تھن گھرجے پراپر تنے تاں جو مسئلے جو حل تھیندو تاں جی دس وارو حل کونے دس تاں کے ڈاکٹر صاحب دیندو بدھائندو ایف ایم دے تاں کے بدھائے تو ایف ایم بدھو پر ان جو اصل حل جو کو اسو پراپر علاج ہے جی ڈاکٹر صاحب
2: ٹھیک ہے جی سر بالکل تاں جی گال تمام زکری بہتر ہے تو ان جو حل جو سو ٹریٹمنٹ ہے جو ہے سو ایک تو سو یا اعصابی کمزوری اصا ان کے چوہن عمر کے حوالے سے یا وٹامن بی 12 کی کمی وٹامن ڈی وٹامن کیلشیم کی سو گڈل جی کمی تھی ویسی ہے جی کر یہ پرابلمس ان میں ایک تو خوراک کے حساب سے ان کے کھیر جو استعمال زیادہ کرنا گرجے بادام روزانہ رات جو سات دانا پانی میں پسائے رکھے صبح جو نیران کھائے فسٹ ایڈ تو یہ شیپ ضرور ان کے ڈیندی لیکن مکمل ٹریٹمنٹ ہومیوپیتھک کے رستے جدید دواؤں سے اصا ان کے ڈیندی تو ان شاء اللہ تعالیٰ یہ مرض جڑ کا وی ختم تھی ویسے صحتیاب تھی ویسے
0: پروگرام ہے صحت جی گال ہے ڈاکٹر منظور حسین میمن صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ اسانے اسٹوڈیو میں موجود ہیں سنجا مشہور و معروف ڈاکٹر ہیں کا بھی بیماری لا علاج نہ ہے کدیں بھی اواں کے مایوس نہ ہے تھنو اواں ڈاکٹر صاحب وٹ اچو علاج ڈاکٹر صاحب کندو شفا دین والی ذات اللہ سائیں دی ہے کیڑی بھی بیماری ہوجے علاج ڈاکٹر صاحب کندو کدیں بھی اواں کے مایوس نہ ہے تھنو مایوسی کفر ہے ہر بیماری جو علاج موجود ہے جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور ہم ہلیا چو 0301-2196-851 ڈاکٹر صاحب جو نمبر ہے لائیو کال جو بھی نمبر ساگی ہے ہر اربع خمیس جمعے چھنچھر آچر سومر تے صبح دہیں خان شام پنجے وگے تائیں ڈاکٹر صاحب علاج کندا آہن ہے کالر لائن دے موجود آہے پروگرام میں کال جترا ویندے دسوں کتھا جو کالر ہوندو السلام علیکم
1: وعلیکم السلام جی خوش آیو
0: دعاؤں الحمدللہ اسا خوش آیو تا بدایو منجا بھا اواں بھی خوش آیو
1: چکر گھر گھر منجے گھر آ رہیا ہو نہ یوں میرا 40 42 سالا نے مارا پاسن میں سور
0: تھڑ اچھا پاسن میں سور بیو بیو کو مسئلو ہی کونے کو ہلیا جو جرمن ہومیوپیتھک کلینک تے اتے ڈاکٹر صاحب تانجو علاج کندو اللہ سنجی ذات شفا دین واری آتا ٹھیڑی سکھر تھا ونجو پیا انہیں کھا بہتر آئے تے ڈاکٹر صاحب میرا پر وجھو آئیو ادھ کلاک جو پندہ آئے تاں دیکھارے ونجو ڈاکٹر صاحب علاج کندو کا بھی بیماری لا علاج نہ ہے اللہ سنجی ذات شفا دین واری آئے بدھو ایف ایم بدھو ڈاکٹر صاحب آنکھے بدھائیں دو جی سر
2: ہاں جی سر بالکل جی رہی ہے جو بھی کافی ادھی کے بے ہند دکھارے چکو ہے ان لائے بھی یہی مشورہ ڈنڈاسی تو روبرو ڈیکھارے وجن تو بہتر
0: پروگرام جو بھی وقت ڈاکٹر صاحب پجانے کی طرف وجے پیو اواں کے بدھائیں ہلوں تو ڈاکٹر منظور حسین میمن صاحب ہر اربا خمیس جمعے چھنچھر آچر سومر تے صبح دہیں کا شام پنجے وگے تائیں جرمن ہومیوپیتھی کلینک ساموں ودھن پٹرا پیٹرول پمپ کوٹڑی کبیر روڈ مہراپور میں مریضن جو علاج کرنا ہے ہر جمعے چھنچھر آچر تے بغیر فیس جے یعنی جگہ چیک اپ فیس ہے وہ ڈاکٹر صاحب جی فری ہے وہ مفت ہے ڈاکٹر صاحب علاج کندا آہن اواں کہیں بھی وقت ڈاکٹر صاحب کے دکھارے سکو تھا صرف انگارے والے ڈی ڈاکٹر صاحب کے موکل ہے باقی ڈی کلینک کھلل رہندی ہے صبح دہیں کا شام پنجے وگے تین 0301-2196-851 ڈاکٹر صاحب جو نمبر ہے ڈاکٹر صاحب تم آخر میں کہڑو پیغام دینا چاہیے عوام کے
2: جی سے وڈی مہربانی ایک تو جو سو زندگی انمول ہے ایک خاص خیال رکھو اڑی شیوں جی روزمرہ کی روٹین میں نقصان دین تھوں ڈسو تو ہر بیماری ہی وقت تمام گھنی بیماری جو ہے سو موجود ہیں جے اسانجو امیونٹی سسٹم کمزور ہونے کے کرے قوت مدافعتی نظام کمزور ہونے کے کرے اساں تے وہ اٹیک کن تھیں انجے کرے پان کے تندرست توانا رکھو پانی خوراک جو خاص خیال رکھو کھیر جو استعمال مکمل کرو گرم شیوں کھٹی شیوں پانے روٹین میں کڈی چھو دہی لسی جو استعمال کرو خاص میں خاص جو ہے سو کھیر جو استعمال زیادہ کھا زیادہ کیو خاص جکی بھی ضروری خوراک کے حوالے سے سائیں سبزیوں استعمال کیو انشاء اللہ تعالیٰ تمہاری جی زندگی بہتر گزرن دی وڈی مہربانی
0: تمام گھنی مہربانی ڈاکٹر صاحب تما اسا کے پنجو قیمتی وقت دنو سامین پروگرام صحت جی گال جی مہراپور ایف ایم 94 تا لائیو پیش کے ویو سن جو مشہور معروف ڈاکٹر اسان جی اسٹوڈیو میں موجود جے کو ہر اربا خمیس جمعے چھنچر آچر سومر تے صبح 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھی کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹڑی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا ہن انہی تے اجو کو پروگرام جو بھی وقت پہنچے تو پانی پجانی تے بے پروگرام تائیں پانے میزبان حاکم علی جسکانی کے ڈیندا اجازت اللہ نگہبان اللہ واحد